0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन अहिले बिहानको 5 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: वर्षेनी सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस बाल विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
2: यस विद्यालयका विशेषताहरू
1: विद्यार्थीको मनोविज्ञानलाई बुझेर शान्त तथा बाल मैत्री शैक्षिक वातावरणमा अध्यापन गराइने
2: प्रोजेक्टर अडियो फ्युजर र कम्प्युटरको माध्यमबाट आधुनिक शैलीको शिक्षण सिकाई
1: कम्प्युटर ल्याब साइन्स ल्याब र पुस्तकालयको व्यवस्था भएको
2: दक्ष शिक्षक सुविधा सम्पन्न भवन पर्याप्त खेल मैदान र आरामदायक यातायातको सुविधा
1: छात्रवृत्ति अतिरिक्त क्रियाकलाप र आवासीय विद्यार्थीका लागि छात्रावासको व्यवस्था
2: विस्तृत जानकारीका लागि बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागञ्जकी 2 गाछे पानी दुलेगौडा
1: फोन 0564142585 98563485 र 98563540690
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779582780
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
6: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
5: ए त्यसो भए त म गइहाले
6: चिया त पिएर जाऊ
5: अहिले हतार छ पछि आउँदै गरौला है
7: दीर्घायु फर्निचर सोरुम
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068
9: निसन्तानपन र बाँझोपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 9868861887
11: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
13: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
11: ए हो र हस् दाई म आजै जान्छु
14: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
16: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
18: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
19: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
20: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
21: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
20: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
21: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
20: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
21: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
20: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
21: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
20: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
21: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
20: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
21: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
20: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
22: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
24: फुकै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
25: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: एक सय 103.8 अन्तर्मनको आवाज।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004।

नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौ आजका मुख्य खबरका शीर्षकहरूबाट। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउन संवैधानिक परिषदको बैठक शुरू। लिपुलेखमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री कार्की सहित 13 जना विरूद्ध 3 मुद्दा दर्ता। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू। श्रीलंकामा साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिक पक्राउ। नेपालसँग एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्ड 45 रनले पराजित। अब समाचार विस्तारमा सुन्नुहोस्।

0: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको छ। न्याय परिषदको बिहिबारको बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको हो। नेपालको न्यायिक इतिहासमा वरिष्ठतम न्यायाधीशको साटो रोल क्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधान न्यायाधीशमा सिफारिश भएको यो पहिलो घटना हो। संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेमा उहाँ 33औं प्रधान न्यायाधीश बन्नुहुनेछ। 6 वैशाख 2076 सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनवाईबाट अनुमोदन भएमा पूरै कार्यकाल अर्थात 6 वर्ष प्रधान न्यायाधीश रहनुहुनेछ। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियता क्रममा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा प्रस्ताव गरेको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले भोगाधिकारमा लिएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साबिकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा लिजमा परिणत गर्न 6 महिनाको समय दिएको थियो। तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानून अथवा स्वत समाप्त भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा बनाइएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउन संवैधानिक परिषदको बैठक शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बैठक शुरू गरिएको हो। परिषद सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्नु रहेको छ। सर्वोच्च अदालतमा लामो समयदेखि कायम नेतृत्व रिक्तता अन्त्य गर्न परिषदले हिजो नाम सिफारिश गर्ने तयारी गरेको हो। बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय का अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता विष्णुराज आङदेङ्बे तथा उपसभामुख रूबी कुमारी सहभागी रहनु भएको थियो। प्रधान न्यायाधीश सिफारिशमा राष्ट्रिय सभाका अध्यक्ष एवं संवैधानिक परिषदका सदस्य नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता परिषदका सदस्य विष्णुराज आङदेम्बे विपक्षीमा उभिनु भएको छ। उहाँहरू विपक्षमा रहे पनि बहुमतका आधारमा सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिश गरिएको हो। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने परम्परा र विधि तोडेर उहाँ सिफारिश हुनुभएको हो। परम्परा र विधि तोडेका भन्दा आफूलाई असहमति जनाएको राष्ट्रिय सभा अध्यक्ष दाहालले बताउनु भएको छ। आफूहरूले सिफारिशमा नोट अफ डिसेन्ट लेखेको दाहालले बताउनु भएको हो। शर्मा चौथो वरियताका न्यायाधीश भइसक्नु भएको छ। काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका सहित 10 जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश महेन्द्र बहादुर कार्कीको एकल अदालतले हिजो अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई 50,000 र अन्य 8 जनालाई 25,000 धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरू विरूद्ध शोभा पाठकले दिएको ज्यान मार्ने उद्योगको जाहेरीका आधारमा मुद्दा चलाइएको थियो। संघीय संसदको आगामी बजेट अधिवेशन वर्षीय अधिवेशन वैशाख 28 गतेका लागि आह्वान गरिएको छ। बजेट अधिवेशन भएकाले यो सत्रमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट मुख्य कार्यसूची रहनेछन्। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्री बजेटमाथि छलफल हुनेछ। त्यसपछि राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संवैधानिक व्यवस्था रहेको छ। यसबाहेक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई यो अधिवेशनले प्राथमिकता दिनेछ। बजेटसँग सम्बन्धित बाहेक अन्य विधेयक र अध्यादेशलाई पनि आवश्यकता अनुसार अघि बढ़ाइने प्रवक्ता गिरीले जानकारी दिनुभयो। अधिवेशनको पहिलो बैठकमा पेश हुने अध्यादेशलाई 60 दिनभित्र प्रतिस्थापना विधेयक मार्फत कानून बनाउनुपर्ने संवैधानिक बाध्यता रहेको छ। उक्त अवधिभित्र प्रतिस्थापना विधेयक पारित नभएमा अध्यादेश स्वत निष्क्रिय रहनेछन्। सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितका 3 विधेयक र वैकल्पिक वित्त व्यवस्था व्यवस्थापनसँग सम्बन्धित एक विधेयक विचाराधीन रहेका छन्। यसै गरी राष्ट्रिय सभामा अभौतिक सम्पदासँग सम्बन्धित विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदन कार्यसूचीमा रहेका छन्। प्रतिनिधि सभा मार्फत नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यो अधिवेशनको कार्यभारको रूपमा रहेको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ। नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलहरूले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई दवाब दिएका छन्। बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनको समितिको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सन्दीप राणा, नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रमेश कुमार हमालले भारत चीन दुई छिमेकी मुलुकले नेपाली भूमि लिपुलेखलाई व्यापारिक नागाको रूपमा प्रयोग गर्ने कार्य आपत्तिजनक भएको उल्लेख गर्दै उक्त क्षेत्रको लिपुलेख र कालापानी नेपाली भूमि भएकाले सरकारले त्यसलाई फिर्ता ल्याउनका लागि कूटनीतिक पहल कदमीमा पर्याप्त ध्यान दिनुपर्नेमा बताउनु भएको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर नेउपानेलाई विपक्षी बनाएको हो। यस्तै तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराम घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधि विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर भएको हो। विमानस्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनिया ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियर कम्पनी लिमिटेडलाई कर छूट दिएको आरोपमा उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएको हो। उनीहरू विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो कायम गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद विना गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। हिजो संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद गुरूङले अरबौंको लगानीमा बनेको विमानस्थल चलायमान हुन नसक्नु दुःखद भएको बताउँदै यसका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गर्नुभएको छ। सांसद गुरूङले नेपालको पर्यटन विकासमा छिमेकी मुलुक भारत र चीनको भूमिका निर्णायक हुने उल्लेख गर्नुभएको छ। दुवै देशको विशाल जनसंख्यालाई लक्षित गर्दै नेपालमा पर्यटक भित्र्याउने पोखरा र भैरव अन्तर्राष्ट्रिय विमानस्थलको सहज सञ्चालन अपरिहार्य रहेको उहाँको तर्क रहेको छ। संसद सचिवालयले संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू गरेको छ। आउँदो संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरू गरेको सचिवालयले जनाएको छ। संसद सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औंलाको छाप संकलन भइरहेको छ। यस्तै संसदको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित बनाउन सहयोग पुग्नेछ। सचिवालयले संकलन गरेका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चित गरेको छ। संकलन गरिएका बायोमेट्रिक डाटाहरूको प्रयोग संसदको सुरक्षा, उपस्थिति तथा मतदान प्रक्रियामा समेत गर्न सकिने गृह कार्य भइरहेको छ। यसअघि पनि संसदमा केही डिजिटल अभ्यासहरू शुरू भए पनि पुनः बायोमेट्रिक प्रमाणीकरण भने यसपटक मात्र व्यवस्थित रूपमा अघि बढ़ाइएको हो। यस कार्यले संसदको काम कार्यवाहीमा थप चुस्तता ल्याउने अपेक्षा गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको प्रहरीले साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पछिल्लो कार्यवाहीमा पर्नेहरूमा धेरैजसो चिनिया र भियतनामी नागरिक रहेका प्रहरीलाई उद्धित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अन्तर्राष्ट्रिय रूपमा अपराधको जालो फैलाई साइबर अपराध गर्दै आएको अपराधिक समूहले अनलाइन क्रिप्टो करेन्सी घोटाला लगायतका माध्यमबाट वार्षिक अरबौं अमेरिकी डलर बराबरको हिनामिना गरेको खबर उल्लेख छ। अपराधमा संलग्न व्यक्तिहरू पर्यटन भिसामा श्रीलंकामा प्रवेश गरी आपराधिक कार्यमा संलग्न रहेका प्रहरी प्रवक्ता फ्रेडरिक बुटल बुटल रले बताउनु भएको हो। यस्तै साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा एक महिना अघि श्रीलंकाको होटलबाट धेरैजसो चिनिया सहित 152 जना विदेशी नागरिक पक्राउ परेका थिए। आप्रवासन अधिकारीहरूले गएको मार्चमा 135 चिनिया नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन्। अन्तिममा खेल समाचार। नेपालको ए टोलीले एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई 45 रनले हराएको छ। नेपाल एले दिएको 276 रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले 48 ओभर दुई बलमा 232 रन बनाउँदा सबै विकेट गुमाएको हो। स्कटल्याण्डका फिनले 52 रन बनाउनु भएको थियो। नेपालका रसिद खनालले 3 तथा युवराज खत्री, बसिर अहमद र साहब आलमले 2-2 विकेट लिनुभएको थियो। यसअघि माथिल्लो मुल्पाने मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 8 विकेट गुमाएर 277 रन बनाएको हो। नेपालका देव खनालले 63, मयन यादवले 45, सन्दीप जोडाले 34, दीपक डुम्रेले 7 बलमा नट आउट 23 रन बनाउनु भएको हो। स्कटल्याण्डका ब्राडली करी र सफ एन शरीफले 2-2 विकेट लिनुभएको हो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्नेछ। नेपाल एले श्रृंखलाको दोस्रो खेलमा आज अमेरिकासँग, भोलि स्कटल्याण्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्नेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच कृतिपुरको त्रिवी खेल मैदानमा लीग 2 प्रतियोगिता हुँदैछ। यिनै खबरहरूसँगै हामी ठोलबारा हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ़ाउन संवैधानिक परिषदको बैठक शुरू। लिपुलेखमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरूको आग्रह। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री कार्की सहित 13 जना विरूद्ध 3 मुद्दा दर्ता। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू। श्रीलंकामा साइबर अपराध विरूद्धको पछिल्लो कार्यवाहीमा 231 विदेशी नागरिक पक्राउ। नेपालसँग एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्ड 45 रनले पराजित। अवस्था यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबालाई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
5: वर्षेनी सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस बाल विद्या मन्दिर सेकेन्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
6: यस विद्यालयका विशेषताहरू:
5: विद्यार्थीको मनोविज्ञानलाई बुझेर शान्त तथा बाल मैत्री शैक्षिक वातावरणमा अध्यापन गराइने।
6: प्रोजेक्टर, अडियो फ्युजर र कम्प्युटरको माध्यमबाट आधुनिक शैलीको शिक्षण सिकाइ।
5: कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालयको व्यवस्था भएको
6: दक्ष शिक्षक, सुविधा सम्पन्न भवन, पर्याप्त खेल मैदान र आरामदायक यातायातको सुविधा,
5: छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप र आवश्यक विद्यार्थीका लागि छात्रावासको व्यवस्था।
6: विस्तृत जानकारीका लागि बाल विद्या मन्दिर सेकेन्डरी स्कुल, शुक्ला गण्डकी 4, काछे पानी, दुरेगौडा।
5: फोन 065414285, 98564385 र 98563596।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।